0: JPSC और JSSC इम्तिहानात में मुबैना बेजाबतगियों के ख़िलाफ़ एहतजाज करने वाले तलबा के ज़्यादातर मुतालबात झारखंड सरकार ने मान लिए हैं। इस सिलसिले में एक माहदे पर इतफाक़ हो गया है। रियासती वजीर सुदीव्य कुमार सोनू ने कहा कि हुकूमत ने 14वें JPSC के इब्तदाई इम्तिहानात और 2023-25 के बैकलॉग इम्तिहानात मनसूख करने से इतफाक़ किया है। वज़ीर मौसूफ ने यह बात आज रियासती हुकूमत और एहतजाजी तलबा के दरमियान बातचीत के बाद मीडिया से कही। उन्होंने कहा कि हुकूमत ने इन्फोर्समेंट डायरेक्ट्रेट से मुबैना माली बेजाब्तगियों की तहकीकात, मुजरिमाना पहलुओं की CID तहकीकात और 90 दिनों के अंदर चार्जशीट दाखिल करने को यकीनी बनाने के लिए एक फास्ट ट्रैक अदालत के क़याम पर भी इत्तेफाक किया है। वज़ीर दिफा राजनाथ सिंह ने आज कहा कि ऑपरेशन सिंदूर ने दुनिया को ये वाज़े पैगाम दिया है कि भारत अपने शहरियों और मुल्क की ख़वातीन के माथे के सिंदूर के तहफ़्फ़ुज़ को यकीनी बनाने के लिए किसी भी हद तक जा सकता है।
1: पहलगाम में भारत में पूछ कर हमारे निर्दोष नागरिकों पर कायराना आतंकी हमला हुआ था तो उसके बाद हमारी बहादुर सेनाओं ने ऑपरेशन सिंदूर की शुरुआत की थी। हमने पाकिस्तान में बैठे आतंकियों और उनके सरपरस्तों को नेस्त नाबूद कर दिया और सारी दुनिया को यह बता दिया कि भारत अपने नागरिकों की सुरक्षा के लिए वह किसी हद तक जा सकता है। ऑपरेशन सिंदूर के माध्यम से हमने दुनिया को बताया कि हमारी नारी शक्ति के सिंदूर की रक्षा करने के लिए हम किसी भी हद तक जाने को तैयार हैं।
0: वजीर दिफा ने यह बात नई दिल्ली के बेस अस्पताल में सिंदूर महारक्तदान यात्रा के कैंप का इफ्तिताह करते हुए कही। उन्होंने भारतीय फौज की तारीफ करते हुए कहा कि उन्होंने पाकिस्तान में मौजूद दहशतगर्दों और उनके सरपरस्तों का सफाया किया और भारत पर बुरी नज़र रखने वालों को संगीन नतायज का सामना करना पड़ा। सिंदूर महारक्तदान यात्रा का जिक्र करते हुए वज़ीर दिफा ने कहा कि जहां ऑपरेशन सिंदूर ने भारत की शुजात मंदी का मुजाहरा किया है, वहीं खून का अतिया देने का ये कैंप हमदर्दी और इंसानियत की अलामत है। उन्होंने बताया कि कैंप में महाराष्ट्र के तकरीबन 1,000 पहलवानों और खिलाड़ियों ने खून अतिया किया। उन्होंने कहा कि इकदाम बेलौज खिदमत और मुसल्लह अफवाज के साथ यकजहती के जज्बे की अक्कासी करता है। वज़ीर दिफा ने कहा कि खून अतिया करने वाला और खून हासिल करने वाला हर शख्स अपने अपने तरीके से मुल्क की खिदमत कर रहा है। उन्होंने खास तौर पर नौजवानों से अपील की कि वह खून अतिया करने वालों को एक बाकायदा अमल बनाएं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। हाउसिंग और शहरी उमूर की वजारत ने कहा है कि प्रधानमंत्री आवास योजना शहरी PMAYU और PMAYU 2.0 के तहत अब तक 1,25,00,000 से ज्यादा मकानों को मंजूरी दी जा चुकी है। उनमें से 1 करोड़ से ज्यादा मकानात की तामीर मुकम्मल हो गई है, जिन्हें मुल्क भर में मुस्तफिदीन के हवाले किया जा चुका है। तकरीबन 1 करोड़ मकानात खवातीन को अलाट किए गए हैं। हाउसिंग और शहरी उमूर के सेक्रेटरी सत्येंद्र सिंह की सरबराही में मुनक़िदा मंजूरी देने और निगरानी की मरकजी कमेटी की मीटिंग के दौरान 16 रियासतों और मरकज के जेर इंतजाम इलाकों में माशी तौर पर कमजोर तबके के कुनबों के लिए PMAYU 2.0 के तहत 2,09,000 से ज्यादा मकानों की मंजूरी दी गई थी। इनमें आंध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, छत्तीसगढ़, गुजरात, जम्मू कश्मीर, झारखंड, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, उड़ीसा, राजस्थान, तमिलनाडु, तेलंगाना, उत्तर प्रदेश और उत्तराखंड शामिल हैं। पेश है एक रिपोर्ट।
2: मंजूर किए गए 2,09,000 मकानात में से 2,03,000 मकानात खवातीन को अलाट किए गए हैं। इसके अलावा 16,600 से ज्यादा मकानात बुजुर्ग शहरियों को, जबकि तकरीबन 22,000 मकानात दर्ज फहरिस्त के अफराद के लिए, 14,000 से ज्यादा दर्ज फहरिस्त कबाइल और 75,000 से ज्यादा मकानात दीगर पसमानदा तबकात के अफराद के लिए मंजूर किए गए हैं। स्कीम के तहत मकानात की मिल्कियत खवातीन के नाम करने को तरजीह दी गई है, जिसका मकसद खवातीन को माली तहफ़ फराहम करना, समाजी तौर पर बाख्तियार बनाना और घर के फैसलों में उनकी ज्यादा से ज्यादा शमूलियत को यकीनी बनाना है। PMAYU का आगाज 2015 में किया गया था, जिसका मकसद अहल शहरी मुस्तहकीन को बुनियादी सहूलियात के साथ हर मौसम के एतबार से पक्के मकानात फराहम करना था। PMAYU के नफा से हासिल होने वाले तजुर्बात की बिना पर हुकूमत ने इसमें तरमीम की और यकुम सितंबर 2024 को PMAYU 2.0 सबके लिए मकानात मिशन का आगाज किया। सौम्या शरण की रिपोर्ट के साथ उर्दू खबरों के लिए मोहम्मद शहजाद।
0: शदीद तूफान डॉल्बिन आज شدید طوفان ڈالفن آج تیسرے پہر چین کے مشرقی ساحل پر پہنچ گیا، جس سے زیجیانگ اور فوجان صوبے متاثر ہوئے ہیں۔ اس طوفان کے آنے کے بعد ملک کے موسمیات کے قومی مرکز نے ملک میں شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے۔ اس دوران شنگھائی کے 2 ہوائی اڈوں پر 1300 پروازیں منسوخ کر دی گئی ہیں، جبکہ حکام نے آس پاس کے علاقوں میں تقریباً 300,000 افراد کو محفوظ جگہ پہنچایا ہے۔ بدھ کے روز تک شدید بارش ہونے کی توقع ہے۔ توقع ہے کہ یہ طوفان شمال مغرب کی جانب بڑھ جائے گا اور وہاں پہنچنے کے بعد یہ بتدریج کمزور پڑ جائے گا۔ ایران کے وزیر خارجہ سید عباس راخچی نے آج کہا کہ اس وقت ان کا ملک امریکہ کے ساتھ براہ راست مذاکرات نہیں کر رہا ہے، البتہ دونوں ممالک کے درمیان ثالثوں کے توسط سے پیغامات کا تبادلہ کیا جا رہا ہے۔ ایران کے سرکاری میڈیا کے ذریعے جاری کیے گئے ان کے بیان کے مطابق جناب راخچی نے کہا کہ بہت سے ممالک ایران اور امریکہ کے درمیان مذاکرات دوبارہ کرنے کے لیے سازگار ماحول وضع کرنے کی کوشش کر رہے ہیں۔ روس اور یوکرین نے رات کے دوران ایک دوسرے پر حملے کیے، جس کے نتیجے میں دونوں ملکوں میں بہت سے شہری ہلاک اور زخمی ہو گئے۔ روس کے بیلگورود علاقے میں یوکرین کے ڈرون کے حملے میں 5 افراد ہلاک، جبکہ دیگر 2 درجن سے زیادہ لوگ زخمی ہو گئے، جن میں 4 سال کا ایک بچہ بھی شامل ہے۔ شہری ہوا بازی کی وزارت نے بتایا ہے کہ ایئر انڈیا کی فوکیٹ سے دلی جانے والی پرواز کے حالیہ واقعے کی تحقیقات ہوائی جہاز کے حادثات کے تحقیقاتی بیورو کی جانب سے کی جا رہی ہے۔ وزارت نے اس واقعے کو ایک سنگین واقعہ قرار دیا ہے۔ یہ واقعہ اس ماہ کی 4 تاریخ کو پیش آیا، جب پرواز کے دوران طیارہ اچانک ہوا کے دباؤ کی کمی کے باعث تقریباً 300 فٹ نیچے آ گیا تھا۔ بھارتی بحریہ اور امریکی بحریہ کی جانب سے دھماکہ خیز مواد کو ناکارہ بنانے سے متعلق مشترکہ مشق EOD 2026 کل سے 14 اگست تک کوچی میں واقع جنوبی بحری کمان میں منعقد کی جائے گی۔ وزارت دفاع کے مطابق اس باہمی مشق کا مقصد دونوں بحری افواج کے ماہر غوطہ خور اور دھماکہ خیز مواد کو ناکارہ بنانے والی ٹیموں کے درمیان باہمی تعاون اور عملی ہم آہنگی کو مزید مستحکم کرنا ہے۔ بھارت کی تنصیب شدہ غیر روایتی ایندھن پر مبنی بجلی پیدا کرنے کی صلاحیت 300 گیگاواٹ کے ہدف سے تجاوز کر گئی ہے۔ گزشتہ ماہ کی 31 تاریخ کو حاصل کردہ یہ بڑی کامیابی 2030 کے لیے 500 گیگاواٹ صلاحیت کے ہدف کا 60% زیادہ ہے۔ بھارتی محکمہ موسمیات نے مشرقی راجستھان، ہماچل پردیش، اتراکھنڈ اور مغربی مدھیہ پردیش میں کل کے لیے شدید سے انتہائی شدید بارش کا اورنج الرٹ جاری کیا ہے۔ آخر میں خاص خبریں ایک مرتبہ پھر۔ وزیراعظم نریندر مودی نے دولت مشترکہ گیمز 2026 میں تمغے حاصل کرنے والے کھلاڑیوں کے ساتھ بات چیت کی۔ انہوں نے شہریوں پر زور دیا کہ وہ بھارت کے لیے ہمیشہ کھلاڑیوں کی ہمت افزائی کریں۔ ملک بھر میں مختلف تقریبات کے ساتھ ہر گھر ترنگا مہم کا آغاز ہو گیا ہے۔ وزیراعظم نے لوگوں سے اپیل کی ہے کہ وہ اس تحریک میں شرکت کر کے وکست بھارت کے عہد کا اعادہ کریں۔ جھارکھنڈ کی سرکار نے الزامات اور بے ضابطگیوں پر JPSC ابتدائی امتحانات کو منسوخ کرنے سے اتفاق کر لیا۔ احتجاج کرنے والے طلبا نے کہا ہے کہ احتجاج جاری رہے گا۔ JPSC کے 3 اراکین نے اپنے عہدوں سے استعفیٰ دے دیا ہے۔ وزیر دفاع راجناتھ سنگھ نے زور دے کر کہا ہے کہ آپریشن سندور نے عالمی پیمانے پر یہ پیغام دیا ہے کہ بھارت دہشت گردی کے تئیں صفر برداشت کے ساتھ اپنے شہریوں کو تحفظ فراہم کرنے کے لیے کسی بھی حد تک جا سکتا ہے۔ پردھان منتری آواس یوجنا شہری نے ابھی تک مستفیدین کو 1 کروڑ مکانات سے زیادہ سپرد کرنے کے ساتھ اہم سنگ میل عبور کر لیا ہے۔ اور شدید طوفان ڈالفن چین کے مشرقی ساحل پر پہنچ گیا ہے، ریڈ الرٹ جاری کیا گیا ہے۔ 1300 سے زیادہ پروازیں منسوخ کی گئی ہیں، جبکہ 300,000 افراد کو محفوظ جگہ پہنچایا گیا ہے۔ وزیر دفاع راجناتھ سنگھ نے امریکی شہر اوریگن میں ہوئی 2026 ورلڈ ایتھلیٹس U20 چیمپئن شپ میں شاندار کارکردگی کا مظاہرہ کرنے والے ایتھلیٹوں کو مبارکباد دی ہے۔ اسی کے ساتھ خبروں کا یہ بلیٹن ختم ہوا۔
3: دس از آکاشوانی، پلیز اسٹے ٹیونڈ ان فار آر نیکسٹ براڈ کاسٹ دیٹ فالوز شارٹلی۔ دس از ڈیلی۔ ان دا نیشنل پروگرام آف فیچرز ٹو نائٹ وی ناؤ برنگ یو اے فیچر ٹائٹلڈ ایکوز آف انڈیپینڈنس ود انڈینز اراؤنڈ دا گلوب۔